लोकगीत यहाँले सुनिहाल्नु भयो. अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस् यो आधुनिक गीत लावण्य गजमेरको स्वरमा. त्यसअघि सुन्नुहोस् एक सूचना. आज 8 जुलाई 2026 बुधबार साँझ 5 बजेर 5 मिनटदेखि स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम

स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरू बारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरू बारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 03-542-999-317। याद राख्नुहोला, आज साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ।

0: आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर बातचित गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकरण पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिसनको दस्तावेज जारी गर्नुहुनेछ। जम्मू कश्मीर पुलिसले सोपियाको चनापोरा क्षेत्रमा सुरक्षा बलहरूसितको भिडन्तमा एक आतंकवादी मारिएको बताएको छ। यो सेना अनि केन्द्रीय रिजर्भ पुलिस बलको संयुक्त अभियान थियो र जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजीको यात्रा 2026 लागि आज एक नयाँ परामर्श जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान शिवसँग विभिन्न पवित्र स्थलहरूमा पटक पटक जोडिन पाउने सौभाग्य पाएको बताउनु भएको छ। इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। श्री मोदीले भन्नुभयो, उहाँ आफ्नो संसदीय क्षेत्र वाराणसीमा काशी विश्वनाथ महादेवको आशीर्वादबाट सधैँ निर्देशित हुनुहुन्छ। उत्तराखण्डमा केदारनाथ मन्दिर र उज्जैनमा महाकालेश्वर मन्दिरको पुनर्निर्माणको सन्दर्भमा प्रधानमन्त्रीले भन्नुभयो, यी परियोजनाहरूमा योगदान गर्न पाउनु सौभाग्य हो। उहाँले प्रम्बानन मन्दिरको दर्शन गर्न र जीर्णोद्धार कार्य सुरु गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो।
1: और उसका रिनोवेशन का काम, उसका प्रारंभ करने का सौभाग्य भी मुझे मिला। मैं अपने आप में बहुत बड़ा भाग्यशाली मानता हूँ। यहाँ के जीवन में, यहाँ की बातों में, यहाँ की हवा में एक संस्कृति की खुशबू है, वो खुशबू जो हम भारत की धरती पर पल पल अनुभव करते हैं। ये खुशबू हमारी सांस्कृतिक विरासत भी अपने आप में अपनत्व से जोड़ती है।
0: प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदीलाई मित्रताको विशेष संकेत स्वरूप इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले विमानस्थलमा विदाई गरेको बताउनु भएको छ। श्री जयसवालले भन्नुभयो, इन्डोनेसियाको भ्रमणले सहयोगका प्रमुख क्षेत्रहरूमा भारत इन्डोनेसिया साझेदारीलाई सुदृढ पार्न र भविष्यको सहयोगको लागि एक महत्वाकांक्षी एजेण्डा तयार गर्न महत्वपूर्ण परिणामहरू प्राप्त गरेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर कुराकानी गर्नुभयो। श्री शाहले मुख्यमन्त्रीलाई केन्द्र सरकार संकटसित जुझ्न महाराष्ट्र सरकारलाई सबै सम्भव सहायता गर्ने आश्वासन दिनुभयो। पछिल्लो केही दिनदेखि महाराष्ट्रको धेरै भागहरूमा भारी वर्षाको कारण प्रभावित छ। श्री शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि जलभरावबाट उत्पन्न स्थितिको बारेमा पनि बातचित गर्नुभयो। साथै राज्यलाई केन्द्र सरकारको पक्षबाट यथासम्भव सहायताको आश्वासन दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकरण पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिसनको दस्तावेज जारी गर्नुहुनेछ। मत्स्य पालन विभागले आयोजना गरेको कार्यक्रममा लगभग 1000 माछा किसान तथा मछुवाहरूको सहभागिता रहनेछ। प्राधिकार पत्र वर्ष 2025 भारतीय ध्वज रहेको मत्स्य पोतोद्वारा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत दोहन सम्बन्धी दिशानिर्देश अन्तर्गत एक अनिवार्य प्रावधान हो। ओडिसा गहिरो समुद्री मत्स्य पालन मिसन 2026-36 समुद्री अर्थव्यवस्थाको एक प्रमुख पहल हो। यसको उद्देश्य राज्यको तटीय तथा गहिरो समुद्री मत्स्य संसाधनहरूको क्षमताको दोहन गर्नु तथा ओडिसालाई गहिरो समुद्र मत्स्य पालन अनि समुद्री उत्पादहरूको निर्यातको प्रमुख केन्द्रको रूपमा स्थापित गर्नु हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ अब रहल समाचार। संसदीय कार्यमन्त्री किरेन रिजिजूले पूर्व प्रधानमन्त्री चन्द्रशेखरको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री रिजिजूले सामाजिक न्याय, लोकतान्त्रिक मूल्य अनि राष्ट्र हितप्रति उहाँको अटुट निष्ठा भारतीय राजनीतिमा एक अमूल्य विरासत रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, चन्द्रशेखरको विचार अनि जनसेवाको आदर्शले राष्ट्र निर्माणको दिशामा सबैलाई प्रेरणा दिइरहनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जुन 24 गएको दुईवटा भूकम्पपछि अपरेसन अमिस्ताद अन्तर्गत भारतको मानवीय सहायता स्वीकार गरेकोमा भेनेजुएलालाई धन्यवाद दिनुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा श्री जयसवालले भन्नुभयो, राहत कार्यले दुई देशबीचको गहिरो मित्रतालाई प्रतिबिम्बित गर्दछ। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडको विनाशकारी भूकम्पपछि भारतले अपरेसन अमिस्ताद सुरु गरेको थियो। प्रवर्तन निदेशालयले दिल्ली एनसीआरमा 5 परिसरहरूमा तलासी अभियान चलाइरहेको छ। यो छापामारी सब्सिडीमा घर खरिददारहरूलाई ठग्ने 3 मामिलामाथि चलिरहेको जाँचको सिलसिलामा चलाइँदैछ। यसअघि केन्द्रीय अन्वेषण ब्युरोद्वारा गरिएको जाँचमा निर्माणकर्ताले सब्सिडी योजनाको नाममा घर खरिदकर्ता र लगानीकर्तालाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ। केन्द्र सरकारले महाराष्ट्रमा हालैमा सुरु भएको नवी मुम्बई हवाई अड्डा मार्फत औषधि आयातको अनुमति दिएको छ। यसको उद्देश्य औषधि आपूर्ति श्रृङ्खलालाई सुदृढ गर्न अनि व्यापारलाई सहज बनाउनु हो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले औषधि नियम 1945 अन्तर्गत नवी मुम्बई हवाई अड्डालाई औषधि आयातको रूपमा अधिसूचित गरिएको छ। ओडिसामा श्री जगन्नाथ मन्दिरको पूजनीय भाइ बहन स्नान पूर्णिमा अनुष्ठानपछि पवित्र अनासार कालमा प्रवेश गरेका छन्। परम्परा अनुसार उनीहरू ज्वरोबाट निको भएको विश्वास गरिन्छ। यस समय भक्तहरूलाई देवताको दर्शनबाट टाढो राखिन्छ, जसको कारण भक्तहरूको निरन्तर प्रवाह ब्रह्मगिरी स्थित अलारनाथ मन्दिरतिर गइरहेको छ, जहाँ यस अवधि भगवान अलारनाथको पूजा गरिन्छ।
1: पुरी में सालाना स्नान पूर्णिमा समारोह के बाद भगवान जगन्नाथ, भगवान बलभद्र और देवी सुभद्रा की मूर्तियों के लिए पवित्र अनसर रस्म चल रही है। सदियों पुरानी परंपरा के अनुसार माना जाता है कि रस्मी स्नान के बाद इन दिव्य भाई बहनों को बुखार हो गया है और गर्भगृह के भीतर दैता सेवक उन्हें पारंपरिक जड़ी बूटी वाला इलाज दे रहे हैं। इस दौरान श्री जगन्नाथ मंदिर में नियमित दर्शन बंद रहते हैं। इस बीच हजारों भक्त ब्रह्मगिरी स्थित अलारनाथ मंदिर में उमड़ रहे हैं, जिसे अनसर अवधि के दौरान भगवान अलारनाथ का निवास स्थान माना जाता है। जिला प्रशासन ने व्यवस्थित तीर्थ यात्रा और भीड़ के सुचारू प्रबंधन को सुनिश्चित करते हुए व्यापक इंतजाम किए हैं।
0: जम्मू कश्मीर पुलिसले सोपियाको चनापोरा क्षेत्रमा सुरक्षा बलहरूसितको भिडन्तमा एक आतंकवादी मारिएको बताएको छ। यो सेना अनि केन्द्रीय रिजर्भ पुलिस बलले संयुक्त अभियान थियो। आकाशवाणीसितको कुराकानीमा पुलिस महानिरीक्षक वीके वर्डीले घटनास्थलबाट हतियार अनि गोला बारूद साथै 100 बरामद भएको बताउनु भएको छ। जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजी यात्रा 2026 लागि आज एक नयाँ परामर्श जारी गरेको छ। यस अन्तर्गत तीर्थयात्रीहरूसित पञ्जीकरण प्रक्रिया अनि सुरक्षा दिशानिर्देशहरूको सख्तीसित पालन गर्न भनिएको छ। सर्वोच्च न्यायालयको निर्देश अनुसार निर्धारित दैनिक तीर्थयात्री सीमा लागू रहनेछ। श्रद्धालुहरूलाई अग्रिम पञ्जीकरण गराउने अनि यात्रा केवल आफ्नो परमिटमा तय तिथिमा गर्न सल्लाह दिएको छ। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री मोदीले इन्डोनेसियाको योग्यकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर बातचित गर्नुभयो। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकर पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिसनको दस्तावेज जारी गर्नुहुनेछ र जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजी यात्रा 2026 लागि आज एक नयाँ परामर्श जारी गरेको छ। यसका साथै समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: अब प्रस्तुत छ यो

0: बार जकार्तामा व्यापक द्विपक्षीय वार्ता गरेका थिए र रक्षा समुद्री सुरक्षा व्यापार प्रविधि स्वास्थ्य सेवा कृषि र उदयमान प्रविधिहरूमा सहयोग विस्तार गर्ने सहमति भएको थियो। राष्ट्रपति भवन इस्ताना मार्डेकामा भएको यो भेट श्री मोदीको इन्डोनेसियाको पहिलो द्विपक्षीय भ्रमण हो जुन दुई देशहरूले 2018 आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा बढाएका थिए। भ्रमणका क्रममा इन्डोनेसियाले मोदीलाई द्विपक्षीय सम्बन्ध बलियो बनाउनमा दिनुभएको योगदानको कदर गर्दै इन्डोनेसिया गणतन्त्रको आफ्नो सर्वोच्च नागरिक सम्मान इन्डोनेसिया गणतन्त्रको बिन्ताङ आदिपूर्णबाट सम्मानित गरेको थियो। वार्तापछि संयुक्त प्रेस वक्तव्यलाई सम्बोधन गर्दै श्री मोदीले न्यानो स्वागतका लागि राष्ट्रपति प्रभुवलाई धन्यवाद दिनुभयो र भन्नुभयो द्विपक्षीय सम्बन्ध विकासको नयाँ चरणमा प्रवेश गरेको छ। गत वर्ष हामीले भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा उहाँलाई स्वागत गर्ने सौभाग्य पाएका थियौँ। आज उहाँको निमन्त्रणामा इन्डोनेसिया भ्रमण गर्न पाउँदा म निकै खुसी छु, श्री मोदीले भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आज बिहान इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान न्यानो र स्नेहका साथ ग्रहण गर्न पाउँदा म निकै गौरवान्वित भएको छु। यो सम्मान भारतको करोडौँ जनताको हो। यसले इन्डोनेसियाको जनताको भावनालाई प्रतिबिम्बित गर्दछ र भारत इन्डोनेसिया बीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धको प्रतीक हो। म राष्ट्रपति प्रभवो इन्डोनेसिया सरकार र इन्डोनेसियाका जनतालाई यस सम्मानका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। दुई देशबीचको बढ्दो साझेदारीलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, पछिल्ला केही वर्षहरूमा भारत इन्डोनेसिया सम्बन्धले नयाँ गति, ठूलो विश्वास र गहिरो संलग्नता प्राप्त गरेको छ। 2018 स्थापना भएको वृहत रणनीतिक साझेदारी अहिले विकासको नयाँ चरणमा प्रवेश गरेको छ। विकास, सुरक्षा, प्रविधि, संस्कृति, शिक्षा लगायत हरेक क्षेत्रमा हामीले उल्लेखनीय प्रगति हासिल गरिरहेका छौँ। दुवै देशबीच समुद्री सहयोग विस्तार गर्न, रक्षा आदान प्रदान, विपद व्यवस्थापन र औद्योगिक सहयोगलाई बलियो बनाउन सहमति भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, दुई देशबीचको बढ्दो विश्वासले हाम्रो रक्षा, सुरक्षा र समुद्री सहयोगलाई बलियो बनाइरहेको छ। आज हामी रक्षा आदान प्रदान, विपद व्यवस्थापन र औद्योगिक सहयोगमा सहयोग बढाउने विषयमा सहमत भएका छौँ। उहाँले भन्नुभयो, दुई देशका तटरक्षकहरूले हिन्द महासागरमा समुद्री सुरक्षा बढाउनका लागि मिलेर काम गर्नेछन् र उनीहरूले निनो अर्थव्यवस्था, बन्दरगाह विकास र समुद्री व्यापारमा सहयोगलाई बलियो बनाउने निर्णय पनि गरेका छन्। विकास सहयोगको विषयमा श्री मोदीले भन्नुभयो, गरिबी उन्मूलन र नागरिकहरूलाई कल्याणकारी लाभहरू सुनिश्चित गर्नु दुवै देशका प्रमुख प्राथमिकता हुन्। प्रधानमन्त्रीले भ्रमणका क्रममा हस्ताक्षर भएका स्वास्थ्य सम्झौताहरूले इन्डोनेसियामा भारतका सस्तो र उच्च गुणस्तरका औषधिहरूको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो। दुवै देशले दिगो खेती र कृषि प्रविधिमा भएका उत्कृष्ट अभ्यासहरू पनि साझा गर्नेछन्। प्रविधि र नवीनता भविष्यको सहकार्यको प्रमुख स्तम्भको रूपमा देखा परेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, 21 शताब्दी प्रविधिमा आधारित छ। भारत र इन्डोनेसिया दुवै युवा देश हुन् र हाम्रा युवाहरूको प्रविधिप्रति स्वाभाविक झुकाउ छ। आज हामीले आर्टिफिसियल इन्टेलिजेन्स, दूरसञ्चार र डिजिटल सार्वजनिक पूर्वाधारको क्षेत्रमा सहयोग सुदृढ गर्नका लागि महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छौँ। हामी हाम्रा दुई देशको स्टार्टअप इकोसिस्टम बीच सहयोगलाई गहिरो बनाउन पनि सहमत भएका छौँ। उहाँले यो पनि भन्नुभयो कि भारतीय व्यवस्थापन संस्थान आइआइएम बेङ्गलोरले इन्डोनेसियामा एक क्याम्पस स्थापना गर्नेछ जसले आसियान क्षेत्रका विद्यार्थीहरूलाई लाभान्वित गर्नेछ। भारत र इन्डोनेसियाले अन्तरिक्ष क्षेत्रमा संयुक्त अनुसन्धान, प्रविधि साझेदारी र क्षमता निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले महत्त्वपूर्ण खनिज र इस्पातको आपूर्ति श्रृङ्खलालाई बलियो बनाउने सम्झौताको पनि घोषणा गर्नुभयो। जनता जनता बीचको सम्बन्धलाई रेखाङ्कित गर्दै श्री मोदीले घोषणा गर्नुभयो कि भारतको एकीकृत भुक्तानी इन्टरफेस युपिआई चाँडै इन्डोनेसियाको भुक्तानी प्रणालीसँग एकीकृत हुनेछ। प्रधानमन्त्रीले यो पनि घोषणा गर्नुभयो, उहाँले योग्यकर्तामा प्रभानन्द मन्दिरको संरक्षण परियोजना सुरु गर्नमा राष्ट्रपति प्रभुको साथ सामेल हुनुहुनेछ जसमा उहाँले हजार वर्ष पुरानो मन्दिरलाई भारत अनि इन्डोनेसियाको साझा सांस्कृतिक विरासतको प्रतीक बताउनुभयो। उहाँले गुरुदेव रविन्द्रनाथ टेगोरको इन्डोनेसिया भ्रमणको शतवार्षिकीलाई टेगोर र देवान्तरा सांस्कृतिक तथा शैक्षिक कूटनीति वर्षका रूपमा मनाउने घोषणा पनि गर्नुभयो।
1: एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:15 भइरहेछ श्रोता, र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही हिन्दी चलचित्रका गीतहरू।

सुनहोस एक सूचना आजा 8 जुलाई 2026 बुधवार साझा 5:05 देखी स्वास्थ्य संबंधी प्रतीक्षा फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिने छ यस पल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईसा शर्मा आकाशवाणी खरसान को स्टेडियम में उपस्थित रहने डाक्टर ईसा शर्मा ने प्रसूति स्त्री रोग एवं प्रजनन संबंधी रोग बारे चर्चा गर्नुहुने छ श्रोताहरूले यो रोगहरू बारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ हाम्रो नम्बर रहेको छ 03-542-999-317 याद राख्नुहोला आज साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz बाट प्रसारण गरिनेछ

हामी कार्यक्रमको अन्त्यतिर छौँ र अन्तमा यो अन्तिम सङ्गीत कोही आप्सा चलचित्रबाट हल्का याग्नी अनि उदित नारायणको स्वरमा

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। ब्रह्मपुत्र नदीमाथिको पुरानो सराईघाट पुलमा अत्यावश्यक मरम्मती एवं रखरखाउका कारण दुई महिनासम्म सवारी साधनको आवागमन बन्द रहनेछ। प्रशासनका अनुसार 16 जुलाईदेखि 15 सेप्टेम्बरसम्म पुलबाट सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। यस अवधि सबै सवारी साधनहरूले नयाँ सराईघाट पुल भएर यात्रा गर्नुपर्नेछ। यातायातलाई सुचारू राख्नका लागि नयाँ सराईघाट पुलमा डिभाइडरको व्यवस्था गरिनेछ, जसले मर्मत अवधिभरि सवारी साधनहरूको सुरक्षित र व्यवस्थित आवागमनलाई सहज बनाउनेछ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने

0: राष्ट्रिय राजमार्ग 10 को एक खण्ड 11 जुलाईदेखि 13 जुलाईसम्म दैनिक 5 घण्टा अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। गुवाहाटीको यातायात व्यवस्थालाई अझ सुरक्षित र सुव्यवस्थित बनाउनका लागि कामरूप मेट्रो जिल्ला प्रशासनले ग्रीन बसहरू विरूद्ध कडा कार्यवाही शुरू गरेको छ। कार्यवाही अन्तर्गत यातायात नियम र परिचालन निर्देशहरूको उल्लङ्घन गर्ने 63 ग्रीन बस चालकहरूको ड्राइभिङ लाइसेन्स रद्द गरिएको छ। प्रशासनले अबदेखि ग्रीन बसहरू सड़कको देब्री छेउमा मात्र सञ्चालन गर्न निर्देश दिएको छ। कुनै पनि परिस्थितिमा उनीहरूलाई निर्धारित मार्ग बदलिने अनुमति दिइने छैन। प्रशासनले चेतावनी दिएको छ कि यदि कुनै बसले यी निर्देशहरू उल्लङ्घन गर्छ भने यसको सेवा 7 दिनको लागि निलम्बन गरिनेछ। दोस्रो विश्वयुद्धको इतिहासमा महत्वपूर्ण स्थान ओगट्ने आसामको ऐतिहासिक लिडु अब भारतीय अन्तरिक्ष अनुसन्धानको लागि नयाँ पहिचान बन्ने भएको छ। त्यहाँ चाँडै नै इसरो अनुसन्धान केन्द्र स्थापित गरिनेछ। प्राप्त जानकारी अनुसार लिडुमा 82 करोड़को लागतमा स्याटेलाइट अर्थ स्टेशन निर्माण गरिनेछ। यो परियोजनाले अन्तरिक्ष अनुसन्धान र उपग्रह संचारमा भारतको क्षमतालाई अझ बलियो बनाउनेछ। अरुणाचल प्रदेशका शिक्षा मन्त्री पीडी सोना र शिक्षा आयुक्त अमजद टाकले हिजो राजभवनमा अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जेनरल केटी परनायकसँग भेट गर्नुभयो। उनीहरूले राज्यको शिक्षाको स्थितिको समीक्षा गर्नका साथै उच्च शिक्षा संस्थानहरूलाई बलियो बनाउने विषयमा विस्तृत चर्चा गर्नुभयो, जसमा विशेष रूपले जोटमा रहेको जारबोम गेमलिन सरकारी ल कलेजलाई लिएर छलफल गरियो। राज्यपालले विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न र विद्यार्थी र संकाय सदस्यहरूको अपेक्षालाई राम्रोसँग पूरा गर्न शैक्षिक प्रशासनिक र पूर्वाधार स्तरहरू सुधार गर्ने आवश्यकतामा जोर दिनुभयो। सिक्किमले हिजो महत्वाकांक्षी मिशन मिलियन ओक ट्री बाई 2047 शुरू गर्यो। राज्यव्यापी पारिस्थितिक पुनर्स्थापना कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रमको उद्देश्य हिमाली ओक वनहरूलाई पुनर्जीवित गर्दै पानी सुरक्षा, जैविक विविधता र जलवायु लचिलोपनलाई सुदृढ पार्नु रहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले हिजो जेएन रोडको लागिया प्रिजर्भ फरेस्टमा सिक्किम पर्यावरण पर्व 2026 को एक भागको रूपमा वन तथा वातावरण विभागद्वारा आयोजित धरती आमाको लागि एक दिन मनाउने क्रममा यो पहलको शुरूआत गर्नुभयो। मणिपुरमा सुरक्षा बल अनि पुलिसले बितेको 24 घण्टा भित्रमा चलाएको भिन्न भिन्न अभियानहरूमा ठूलो सफलता हासिल गर्दै प्रचुर मात्रामा हतियार एवं विस्फोटक जफत गरेको छ। विभिन्न उग्रवादी संगठनहरूसित जोडिएका 4 जना सक्रिय सदस्यहरू अनि पैसा असुल गर्नेहरूलाई पक्राउ गरिएको छ भने 221 किलोग्राम संदिग्ध गाँजा पनि जफत गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री तथा योक्सम टाँसिडिङका क्षेत्र विधायक छिरिङ टी भोटिया हिजो सिक्किमको गेजिङ जिल्लाको टाँसिडिङमा आयोजित धरती आमाको लागि एक दिन कार्यक्रममा सहभागी बन्नुभयो। उक्त कार्यक्रम गेजिङ वन प्रभाग अन्तर्गत टाँसिडिङ क्षेत्रीय रेन्जद्वारा 1 जुलाईदेखि 14 जुलाईसम्म चलिरहेको सिक्किम पर्यावरण पर्व 2026 को एक भागको रूपमा आयोजना गरिएको थियो। मन्त्री भोटियाले दैनिक जीवनमा पर्यावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै सरसफाई कायम राख्न शून्य अपशिष्ट अभ्यासहरूलाई प्रवर्धन गर्न र प्राकृतिक स्रोतहरूको संरक्षण गर्न सामूहिक प्रयासहरूका लागि आह्वान गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोता महानुभावहरू नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजका अङ्कमा यहाँलाई स्वागत छ अनि तपाईँहरूको साथमा छु म निर्मल गुरुङ। आज हो 8 तारिक जुलाई। आजको दिन भारतीय क्रिकेटका एक दिग्गज ब्याट्सम्यान अनि राइट आर्म मिडियम पेस बलरको जन्म भएको थियो, जसले पछि गएर भारतीय टिमलाई केवल नेतृत्व मात्र गरेनन् तर एग्रेसिभ क्रिकेट के हो अनि कसरी दुश्मनलाई उसैको भाषामा जवाब दिनुपर्ने त्यो सिकाए। स सन् 2000

तिर भारतीय क्रिकेट जगतमा आमूल परिवर्तन ल्याउने यस खेलाडी आजसम्म पनि सबै क्रिकेट प्रेमीहरूको हृदयमा बसेका छन्। भारतीय क्रिकेट इतिहासको एक सफलतम अधिनायकहरू मध्ये एक हुन् यिनी। यिनको नाम हो सौरभ गाङ्गुली।

0: सबै क्रिकेटलाई मनबाट चाहनेहरूले तिनलाई दादा भनेर चिन्ने अनि बोलाउने गर्छन्। अफ साइडलाई माया गर्ने अनि सधैँ नै जितदेखि कम्तीमा सम्झौता नगर्ने सौरभ गाङ्गुलीले आफ्नो क्रिकेट करियरमा धेरै उतार अनि चढावहरू देखेका छन्। फेरि त्यो अफ फिल्ड होस् या अनफिल्ड, आफ्नो प्रतिद्वन्दीको आँखामा आँखा देखाउने, त्यो सबै सौरभ गाङ्गुलीले आफ्नो क्रिकेट करियरमा प्रदर्शित गरे।
1: He was able to take the team along, but he was able to take those decisions.
2: Dada kabhi wrong nahi hue.
3: He's one of the best Indian captain ever. He's one of the most successful captain ever.
0: सौरभ गाङ्गुलीको रणजी ट्रफी डेब्यू सन् 1990-91 को सिजनमा भएको थियो भने त्यस सिजनमा बङ्गालको तर्फबाट खेल्दै तिनले धेरै असल प्रदर्शन गरेका थिए। यस सिजनमा तिनको भरमा बङ्गाल क्वार्टर फाइनलसम्म यात्रा गर्न सफल बनेका थिए। त्यस खेलमा उडिसा विरुद्ध तिनले 171 रनको उत्कृष्ट पारी पनि खेलेका थिए। त्यसको केही समयकालपछि नै सौरभ गाङ्गुलीले भारतीय राष्ट्रिय टोलीमा स्थान बनाउनमा सक्षम भएका थिए। तिनले ओडिआई डेब्यू वेस्ट इन्डिजको विरुद्ध सन् 1992 गरेका थिए, तर त्यस म्याच तिनको लगभग प्रथम अनि अन्तिम बन्यो। त्यस म्याचपछि सौरभ गाङ्गुलीलाई टिमबाट ड्रप गरियो। यसको पछिको कारण तिनको फर्मसित सम्बन्धित थिएन, तर तिनले आफ्नै साथीको निम्ति मैदानमा ड्रिङ्क्स अथवा पानी लान अस्वीकार गरेका थिए। यसैको परिणामस्वरूप बोर्ड अफ क्रिकेट क्रिकेट इन इन्डिया अथवा बिसिसिआईले सौरभलाई टिमबाट निकाले। सौरभ गाङ्गुलीको नेचर पहिलादेखि नै निर्दय किसिमको थियो, दुश्मनमाथि पूर्णतः जित्ने। तर पछि गएर सौरभ गाङ्गुलीले यस प्रकारको आरोपको खण्डन गरेका छन्। यस्तो घटनादेखि सौरभ किञ्चित पनि निराश भएनन्। तिनले घरेलु मैदानमा आफ्नो ब्याटले सबैको मुख बन्द गरिरहेका थिए। तिनले 1992-93 रन्जित सिजनमा कुल 561 रन बनाएका थिए अनि त्यसको लगतै अर्को वर्ष यानि सन् 1994 सन् 1995 जम्मा 641 रन बनाएका थिए, जहाँ तिनको एभरेज पनि एकदमै राम्रो थियो। यी सबै प्रदर्शनको फलस्वरूप बिसिसिआईले सौरभलाई एकपल्ट फेरि मौका दिने फैसला गरे। सौरभलाई सन् 1996 इङ्ल्यान्ड टुरको लागि टिममा सामेल गरियो। यो सौरभको लागि एउटा सुनौलो मौका पनि थियो टिममा आफ्नो स्थान पक्का पार्ने, अनि तिनी यसमा सफल पनि भए। प्रथम टेस्टमा तिनले मौका पाएनन्, तर दोस्रो टेस्ट म्याचमा भने तिनले मौका पाए। त्यस समय मोहम्मद अजहरुद्दिन क्याप्टन थिए र नवजोत सिंह सिद्धू केही कारणवश इङ्ल्यान्ड टुरदेखि बिचैमा छोडी भारत फर्केका थिए। सौरभ गाङ्गुलीले आफ्नो टेस्ट डेब्यू राहुल द्रविडसित लर्ड्समा सुरु गरेका थिए। त्यस म्याचमा सौरभले 131 रनको आकर्षक पारी खेले। क्रिकेटको मक्का मानिने लर्ड्समा शतक बनाउनु, त्यो पनि आफ्नो पहिलो इनिङ्समा, सबै क्रिकेटरको एउटा सपना हुन्छ। सौरभ गाङ्गुलीले त्यो सपनालाई सच साबित गरे। त्यसपछि थर्ड टेस्टमा पनि सौरभ गाङ्गुलीले शतक बनाए। 90 दशकको अन्तिम चरणमा सौरभ गाङ्गुली सबैको प्यारो भइसकेका थिए। सन् 1997 श्रीलङ्का विरुद्ध ओडिआई एक दिवसमा पनि तिनले शतक बनाए। पछि त्यसै साल चिर प्रतिद्वन्दी पाकिस्तान विरुद्ध सहारा कपमा सौरभले लगातार 4 म्यान अफ द म्याच अवार्ड जिते अनि साथमा म्यान अफ द सिरिजको पुरस्कार पनि तिनी हत्याउन सफल बने। तिनको यस प्रकारको प्रदर्शनको फलस्वरूप सन् 1999 इङ्ल्यान्डमा सम्पन्न भइरहेको ओडिआई वर्ल्ड कपमा तिनले टिममा आफ्नो स्थान बनाए। त्यो वर्ल्ड कप भारतको निम्ति त्यति राम्रो रहेन। सचिन तेन्दुलकर आफ्नो जीवनको कठिन समयदेखि चलिरहेको थियो। सौरभ

0: टोलीले श्रीलङ्का विरुद्ध 183 रनको उत्कृष्ट पारी खेल्दै वर्ल्ड कप इतिहासमा नै कुनै पनि भारतीय खेलाडीको त्यस समयको सर्वोच्च स्कोर बनाए अनि त्यो रेकर्ड आज पर्यन्त यथावत छ। सन् 1999 त्यस वर्ल्ड कप प्रतियोगितामा सौरभ गाङ्गुलीले 8 म्याचमा 47.30 को ब्याटिङ एभरेजमा 379 रन बनाएका थिए, जसमा दुईवटा शतक अनि दुईवटा अर्धशतक पनि सामेल छन्। अनि एज अ पार्ट टाइम बलर तिनले 7 विकेट लिएका थिए अनि तिनको दादा बन्ने कथाको सुरुवात पनि यहीँबाट नै सुरु भएको थियो। सन् 2000 भारतीय क्रिकेटमा म्याच फिक्सिङको आरोप लाग्यो अनि त्यसको आरोपमा कतिपय भारतीय खेलाडीहरूलाई निलम्बित पनि गरियो। त्यस समय भारत एउटा नयाँ कप्तानको खोजीमा रहेको थियो। यही समय बिसिसिआईले सौरभ गाङ्गुलीलाई यो जिम्मा सुम्पियो अनि सौरभ गाङ्गुलीलाई नयाँ कप्तान नियुक्त गरे। त्यसै समय सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी प्रतियोगितामा भारतले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको फाइनलमा पुगे, तर फाइनलमा न्युजिल्यान्डसित भने भारत पराजित भए। सन् 2001 इन्डिया अस्ट्रेलिया माझ बोर्डर गावस्कर टेस्ट सिरिज खेलियो। त्यस समय अस्ट्रेलिया एउटा सशक्त दल थियो, रनिङ वर्ल्ड च्याम्पियन अनि लगातार 15 टेस्ट विजयको रेकर्ड। त्यस समय अस्ट्रेलियन खेलाडीहरूले सेजिङ इक्वल्स द प्रेसर एन्ड इक्वल्स टु विन द फर्मुला अप्नाएका थिए भने सौरभ गाङ्गुलीले पनि तिनीहरूकै भाषामा तिनीहरूलाई जवाब दिएका थिए। फेरि कोलकाता टेस्टमा हरभजन सिंहको ह्याट्रिक अनि त्यसै म्याचमा राहुल द्रविड अनि भिभीएस लक्ष्मण बीचको ऐतिहासिक 281 रनको म्याच जित्यो साझेदारी। यसै सिरिज जितपछि सौरभ गाङ्गुली अनि टिमले अस्ट्रेलियन टिमको घमण्डलाई चकनाचुर गरिदिए। सन् 2002 सौरभ गाङ्गुलीको टिमले प्रथम पल्ट कुनै आइसिसी ट्रफी जित्छन्। उसरी नै त्यसै साल सम्पन्न च्याम्पियन्स ट्रफीमा पनि फाइनलमा पुग्छन्, तर वर्षाको कारण फाइनल खेल हुँदैन अनि भारत अनि श्रीलङ्कालाई संयुक्त रूपमा विजेता घोषित गरिन्छ। सौरभ गाङ्गुलीको जीवनको अघिल्लो चरण त्यसै वर्ष आउँछ जब इङ्ल्यान्डको टिम 2 टेस्ट अनि 6 वानडे खेल्न भारत आउँछन्। टेस्ट सिरिज त भारतले 1-0 जित्छन्, तर ओडिआई सिरिजमा एउटा यस्तो घटना घट्छ जसले एउटा महत्त्वपूर्ण घटनालाई जन्म दिन्छ। पहिला त भारत 3-1 अगाडि रहे पनि अन्तिम 2 म्याच भने इङ्ल्यान्डले जिती सिरिजलाई बराबरी गर्छन्। इङ्ल्यान्डका अलराउन्डर खेलाडी एन्ड्रु फ्लिन्टपले त्यस समय आफ्नो जर्सी खोली त्यसलाई घुमाउँदै मैदान वरिपरि दौडाउँदै खुसी मनाउँछन्। दर्शकहरूलाई त्यो घटना एउटा सामान्य लाग्छन्, तर सौरभ गाङ्गुलीले त्यसलाई मनमा लिन्छन् अनि यो सिरिजको ठिक 1 वर्षपछि इङ्ल्यान्डमा इन्डियाले नेटवेस्ट सिरिज जित्छन्। सौरभ गाङ्गुलीले पनि त्यस समय लर्ड्सको मैदानको बालकुनीबाट एन्ड्रु फ्लिन्टपलाई जवाब दिँदै उनैको भाषामा सर्ट खोली घुमाउँदै देखाउँछन्। भारत अब पहिलाको जस्तो दुर्बल दल थिएन दुश्मनदेखि डराउने, दुश्मनलाई उसैको भाषामा जवाब दिने बनिसकेको थियो, जसको श्रेय सौरभ गाङ्गुली उर्फ दादालाई जान्छ।
1: He used to make me wait for the toss every single time and I'd be like Ganguly it's 10:30 we have to toss you know
0: त्यसै समयदेखि सबै क्रिकेट फ्यानहरू लगायत यहाँसम्म कि तिनको आफ्नै यानि कि सहखेलाडीहरू तिनलाई दादा भनेर सम्बोधन गर्ने गरिसकेका थिए।
2: ह्याप्पी बर्थडे दादी, सब यही सोच रहे हैं कि ये दादा को दादी क्यों बुला रहे। हम 13 साल के थे तब हम इंदौर कैंप में मिले थे एंड वी स्पेंट अ मंथ टुगेदर और उस समय से मैं दादा को दादी बुलाता हूँ।
0: सौरभ गाङ्गुलीले नयाँ नयाँ ट्यालेन्टहरूलाई खोजी निकाले, जस्तै युवराज सिंह, जाहिर खान, वीरेन्द्र सेवाग, हरभजन सिंह आदि।
3: एक बात आप सबको बताना चाहूंगा,

पूर्व भारतीय अधिनायक सौरभ गाङ्गुलीको जन्मदिन परेको कारणले गर्दा हामीले सौरभ गाङ्गुलीमाथि यहाँ एउटा छोटो जानकारी राख्ने प्रयास गर्यौँ र उनलाई हाम्रो तर्फबाट यानि कि सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना दिँदै आज भने कार्यक्रम विश्वमा हामीबाट बिदा लिँदछौँ। हवस् त, नमस्कार।

श्रोताहरू विविध चर्चाका कार्यक्रम अन्तर्गत आज म श्रोताहरूलाई क्रिकेट खेल अनि यससँग सम्बन्धित एक रोचक खेलहरूबारे जानकारी दिइरहेको छु।

श्रोतागण, सबैको आफ्नो मनपर्ने खेलहरू हुन्छ। कसैलाई फुटबल मनपर्छ त कसैलाई क्रिकेट। आज म तपाईँहरूलाई क्रिकेट खेलमा भएको एउटा रोचक खेलबारे जानकारी दिइदिएको छु, जुन खेलको परिणामले हामीलाई खेल समाप्त नभइन्जेल उत्तेजित नहुनु अनि अति आत्मविश्वासी नहुनु भन्ने पनि शिक्षा दिँदछ। म जानकारी राखिरहेको छु सन् 2010 अस्ट्रेलिया अनि पाकिस्तान माझ भएको टेस्ट म्याचबारे। उक्त म्याचमा अस्ट्रेलियाको पहिलो पारी केवल 127 रनमा नै ठामठिम भएको थियो, त पाकिस्तानले जवाबमा कुनै विकेट नगुमाई एक समय 109 रन बनाइसकेको थियो। तरै पनि अन्तमा पाकिस्तानको हार भयो यस म्याचमा। निश्चय नै सोच्दै हुनुहुन्छ होला त्यो कसरी सम्भव भयो होला भनी, तर यो सत्य हो। सिडनीमा भएको यस खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई अन्तमा 36 रनले पराजित गरेको थियो। पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाका सम्पूर्ण दल केवल 127 रनमा अलर्ट भयो। पाकिस्तानी मिडियम पेसर मोहम्मद आसिफले उत्कृष्ट बलिङ गर्दै 6 अस्ट्रेलियन खेलाडीहरूलाई आउट गरे। जवाबमा एक समय पाकिस्तानको स्कोर 109 रन थियो कुनै विकेट नगुमाइकन। तर समय बलवान भने चाहिँ त्यसको केही क्षणपछि पाकिस्तानको सम्पूर्ण खेलाडीहरू केवल 133 रनमा अलर्ट भए। तरै पनि पहिलो पारीको आधारमा पाकिस्तानले अस्ट्रेलियाको विरुद्ध 206 रनको बढत प्राप्त गरेको थियो। यस समय पाकिस्तानी खेलाडीहरूको खुट्टा भुइँमा थिएन। मैदानमा पाकिस्तानी समर्थकहरूको हातमा अस्ट्रेलियाका खेलाडीहरूलाई खिसी गर्दै बनाएको कार्टुनको पोस्टरहरू देखिन थाल्यो। यहाँसम्म कि अस्ट्रेलियन क्याप्टन रिकी पोन्टिङको जोकर बनाएको पोस्टर मैदानमा देखियो। तर समयले एकपल्ट जसलाई पनि मौका दिन्छ। टेस्ट म्याचमा पनि प्रत्येक दलको दोस्रो पारी हुन्छ। सायद पाकिस्तानी खेलाडीहरूले अति आत्मविश्वासको कारणले गर्दाखेरि त्यो याद गरेन। अब अस्ट्रेलियाको दोस्रो पारीको खेल सुरु भयो। अस्ट्रेलिया दोस्रो पारी खेल्न मैदानमा उत्रिए अनि उनीहरूले जुझारु खेलको प्रदर्शन गरे। दोस्रो पारीमा सेन वाटसनको 97 रन अनि माइक हसीको 134 रनको फलस्वरूप अस्ट्रेलियाले दोस्रो पारीमा 381 रन बनाउन सफल भयो। पाकिस्तानलाई यसरी जितको निम्ति 176 रनको लक्ष्य मिल्यो, जुन एक प्रकारले या एक दृष्टिकोणले सजिलो त थियो, तर अस्ट्रेलिया जस्तो जुझारु दलको अघि त्यति पनि सजिलो थिएन जुन देखिँदै थियो। पाकिस्तानी खेमा निश्चिन्त थियो, जित मुठीमा थियो, विश्वास थियो। तर भनिन्छ नि, क्रिकेट इज अ गेम अफ अनसर्टन्टी, यानि कि क्रिकेट अनिश्चितताको खेल हो। अनि अन्तत त्यो सत्य पनि भयो। दोस्रो पारीमा 176 रनको लक्ष्य प्राप्तिमा ओर्लेको पाकिस्तानको सम्पूर्ण खेलाडीहरू केवल 139 रनमा नै अलर्ट भयो। पाकिस्तानले अन्तत 36 रनले जितेको म्याच पनि हार्न पर्यो। पाकिस्तानले अन्तत 36 रनले जितेको म्याचमा पराजयको सामना गर्नु पर्यो। एक प्रकारले भन्दा अस्ट्रेलियाले बाघको मुखबाट हारेको म्याच खोसेर जित हासिल गर्यो। यस खेलको परिणामपछि अस्ट्रेलियन मिडियाले पाकिस्तानी टिमको इज्जत उतार्नुमा कुनै कसर छोडेन। त्यसैले भनिन्छ, जबसम्म अन्तिम बल फ्याँकिँदैन क्रिकेटमा जित भयो भनेर सोच्नु हुँदैन। यस खेलको परिणामले हामीलाई पनि एउटा शिक्षा दिन्छ। आत्मविश्वासी हुनु ठिक हो, तर अति आत्मविश्वासी हुनु भने कदाचित हुनुहुँदैन। लौ त श्रोतागण, विविध चर्चाको कार्यक्रममा आज एक शिक्षास्पद खेल परिणाम बारे सामान्य ज्ञानको साथ त्यसको बारेमा जानकारी पनि हजुरहरू समक्ष राखे। आगामी दिनहरूमा पनि हामी खेलहरू सम्बन्धी अथवा खेलहरू सम्बन्धित व्यक्तिहरूलाई लिएर विविध जानकारी दिनेछौँ भन्दै आजलाई भने बिदा चाहन्छु। तर जाँदा जाँदै भन्न चाहन्छु, सेल्फ कन्फिडेन्स इज अ मस्ट, बट ओभर कन्फिडेन्स मे लिड टु यु इन अ लुजिङ पोजिसन। त्यसैले धैर्यतापूर्वक परिणामको प्रतीक्षा गर्नुहोस्। जबसम्म परिणाम तपाईँको पक्षमा रहँदैन, त्योभन्दा अघि उत्साहित भई अन्यलाई सानो सम्झने भूल कदाचित नगर्नुहोस्, होच्याउने भूल कदाचित नगर्नुहोस्। यसै भनाइको साथमा विविध चर्चाको कार्यक्रमबाट म बिदा माग्दछु र आगामी दिनहरूमा पनि यस्तै खेलहरू सम्बन्धित रोचक तथ्यहरू लिएर आउनेछु भन्ने वचन दिँदै आजलाई भने म बिदा मागिरहेको छु। हवस् त, नमस्कार, धन्यवाद।

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। ब्रिक्स महिला मन्त्रीस्तरीय सम्मेलन आज केरलमको कोचीमा शुरू भयो। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलाका मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। होर्मुज जल डमरू मध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गरेको हमलाको जवाफमा अमेरिकाले इरानको 80 भन्दा अधिक स्थानहरूमा हमला गरेको छ र अमेरिका अनि इरान बीच पुनः शुरू भएको तनावको कारण वैश्विक काँचो तेलको मूल्यमा आज 2% भन्दा अधिकको वृद्धि दर्ता गरिएको छ।

0: अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदीलाई मित्रताको विशेष संकेत स्वरूप इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले विमानस्थलमा विदाई गरेको बताउनु भएको छ। श्री जयसवालले भन्नुभयो, इण्डोनेसियाको भ्रमणले सहयोगका प्रमुख क्षेत्रहरूमा भारत इण्डोनेसिया साझेदारीलाई सुदृढ पार्न र भविष्यको सहयोगका लागि एक महत्वाकांक्षी एजेण्डा तय गर्न महत्वपूर्ण परिणामहरू प्राप्त गरेको छ। ब्रिक्स महिला मन्त्रीस्तरीय सम्मेलन आज बिहान केरलमको कोचीमा शुरू भयो। सम्मेलनको मुख्य सत्रमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवी, मन्त्रालयका सचिव अनिल मल्लिक लगायत अन्यको सहभागिता थियो। मुख्य सत्रको समयमा एक संयुक्त वक्तव्य जारी गरिनेछ। यसअघि महिला तथा बाल विकास राज्य मन्त्री सावित्री ठाकुर र सचिव अनिल मल्लिकले पूर्ण सत्रमा भाग लिएका थिए। सम्मेलनमा भाग लिइरहेका मन्त्रीहरूले ब्रिक्स सम्मेलनसित सम्बन्धित प्रदर्शनीको अवलोकन गर्नेछन्। ग्रामीण विकास, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित, पोषण र शिक्षा जस्ता विभिन्न क्षेत्रहरूमा महिला नेतृत्वको विकासमा भारतको उपलब्धिहरू प्रदर्शन गर्ने कार्यक्रम स्थल नजिक प्रदर्शनीहरू लगाइएको छ। केरलमका मुख्यमन्त्री वीडी सतीशन पनि आज साँझ सम्मेलनमा सामेल हुनुहुनेछ। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलामा मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। हिजो अनि आज राति लगभग 12:45 घटनाको नाटकीय रूपान्तरण अवधि प्रभासले पुलिस अधिकारीको बन्दुक खोसेर भाग्ने प्रयास गरेका थिए र एक राउण्ड गोली चलाएका थिए। इन्काउन्टरमा गम्भीर घाइते भएका प्रभासलाई अस्पतालमा मृत घोषित गरिएको थियो। प्रभास मण्डललाई एक नाबालिक बालिकाको बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएको थियो। पक्राउ परेका अन्य तीन अभियुक्त अहिले पनि पुलिस हिरासतमा छन्। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रिय राजमार्ग 10 एक खण्ड 11 जुलाईदेखि 13 जुलाईसम्म दैनिक 5 अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
1: राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेड NHIDCL ने आपातकालीन मरम्मत कार्य और वाहन चालकों की सुरक्षा सुनिश्चित करने के लिए 20वें माइल बरदांग स्थित NH10 के एक हिस्से को अस्थायी रूप से बंद करने की घोषणा की है। ये मार्ग 11 से 13 जुलाई तक प्रतिदिन सुबह 5 से 10 तक सभी प्रकार के वाहनों के लिए बंद रहेगा। यह बंदी चल रहे आपातकालीन मरम्मत कार्य के कारण आवश्यक है। अधिकारियों ने इस दौरान यातायात जाम और सुरक्षा संबंधी जोखिम की आशंका जताई है। यात्रियों के असुविधा कम करने के लिए NHIDCL ने वाहन चालकों के लिए वैकल्पिक मार्गों की व्यवस्था भी की है। मानुष प्रतिम शर्मा के साथ मोइनक चैटर्जी, आकाशवाणी समाचार, गांतो।
0: भारतले वस्तु सम्झौतासित सम्बन्धित 13 आसियान भारत व्यापार संयुक्त समितिको नयाँ दिल्लीमा बैठकको आयोजन गरिरहेको छ। यसको उद्देश्य आसियान भारत व्यापार सम्झौताको समीक्षालाई अघि बढाउनु हो। संयुक्त समितिको बैठक अनि त्यससित जोडिएका बैठकहरू अनलाइन अनि अफलाइन दुवै माध्यममा 10 जुलाईसम्म जारी रहनेछ। वाणिज्य तथा उद्योग मन्त्रालयले संयुक्त समितिले उपसमितिहरूलाई उनीहरूको सम्बन्धित कार्यक्षेत्रको लागि रणनीतिक मार्गदर्शन दिएको बताएको छ अनि उनीहरूलाई थातीमा रहेका मुद्दाहरूलाई शीघ्र अन्तिम रूप दिन भनिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केरलम सरकारले वायनाड भूस्खलनका मृतकहरूको परिजनहरूलाई 5,500,000 अनुग्रह राशि दिने घोषणा गरेको छ। मुख्यमन्त्री वीडी सतीशनले भन्नुभयो, वायनाड घटनाको विस्तृत जाँचपछि काम पुनः शुरू हुनेछ। राष्ट्रिय आपदा मोचन बलको दुई टिम हाल पनि दुर्घटनास्थलमा कार्यरत छ। 5 हाल पनि निखोज रहेको अनि खोजी अभियान जारी रहेको मुख्यमन्त्रीले तिरुवनन्तपुरममा बताउनुभयो। वस्त्र मन्त्रालयले राष्ट्रिय नवचार चुनौती हतकर्घा ह्याकेथन 2026 को शुभारम्भ गरेको छ। यसको उद्देश्य देशको हतकर्घा क्षेत्रलाई बलियो बनाउन प्रौद्योगिकी, डिजाइन अनि उद्यमशीलताको उपयोग गर्नु तथा सतत समाधान प्रदान गर्नु हो। यस पहलको आयोजन राष्ट्रिय हतकर्घा दिवस 2026 को समारोहको भागको रूपमा गरिँदैछ। अनलाइन पञ्जीकरण 20 जुलाईसम्म खुल्ला छ। विद्यार्थी, नवउन्मेषक, स्टार्टअप, शोधकर्ता, डिजाइनर, उद्यमी तथा हतकर्घा व्यवसायीहरूले पञ्जीकरण गर्नका लागि गर्नको साथै आफ्नो विचार www.youthideathon.in/handloom साझा गर्न सक्नेछन्। चुनिएका टोलीहरूले 1 अगस्तमा आफ्नो समाधान ज्युरी समक्ष प्रस्तुत गर्नेछन्। यसको आयोजन आईआईटी दिल्लीको फाउन्डेशन फर इनोभेसन ट्रान्सफरमा हुनेछ। होर्मुज जल डमरू मध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गरेको हमलाको जवाफमा अमेरिकाले इरानको 80 भन्दा अधिक स्थानहरूमा हमला गरेको छ। अमेरिकाका केन्द्रीय कमान सेन्ट कामले भन्नुभयो कि हमलामा इरानी वायु रक्षा प्रणाली, कमान अनि नियन्त्रण केन्द्रहरू, तटीय रडार स्थलहरू, जहाजरोधी मिसाइल प्रणालीहरू अनि होर्मुज जल डमरू मध्य तथा त्यसको वरिपरि रहेको इस्लामिक रेभोल्युसनरी गार्ड कोरको 60 भन्दा अधिक नाउँहरूलाई निशाना बनाइएको थियो। इरानले हमलाको पुष्टि गर्दै भन्यो कि बन्दर अब्बास, केशम अनि सिरिकमा विस्फोटको आवाज सुनिएको थियो। हमलाबाट कुनै ज्यानमालको क्षति भएको भने पुष्टि भएको छैन। इरानको केन्द्रीय सैन्य कमानले यसलाई आक्रमकता अनि आतंकवादी कार्य भएको बताउँदै यसको जवाबी हमलाको चेतावनी दिएको छ। इरानले यो पनि भनेको छ कि होर्मुज जल डमरू मध्यमा कुनै पनि प्रकारको हस्तक्षेपको अनुमति दिइने छैन अनि न त कसैलाई यसमाथि नियन्त्रण गर्न नै दिइनेछ।
2: ईरान के बुशहर प्रांत में अमेरिका के MQ-9 ड्रोन को भी मार गिराया गया। इस बीच बहरीन के गृह मंत्रालय ने चेतावनी सायरन बजने पर लोगों से सुरक्षित स्थानों पर जाने को कहा है। इससे पहले होर्मुज जलडमरू मध्य में वाणिज्यिक जहाजों पर ईरान के हाल के हमलों के जवाब में अमेरिका ने ईरान के 80 से अधिक ठिकानों पर फिर हवाई हमले किए। ईरान की केंद्रीय सैन्य कमान ने इसे आक्रामकता और आतंकवाद का कृत्य बताते हुए जवाबी हमले की चेतावनी दी है। ईरान ने यह भी कहा है कि होर्मुज जल डमरू मध्य में किसी भी तरह के हस्तक्षेप की अनुमति नहीं दी जाएगी और न ही किसी को इस पर नियंत्रण करने दिया जाएगा। इस बीच अमेरिका ने अंतरिम समझौते के तहत ईरान को दी गई तेल बेचने की छूट रद्द कर दी है। ईरान के उप विदेश मंत्री काजिम गरीबाबादी ने इसकी कड़ी निंदा करते हुए सोशल मीडिया पोस्ट में कहा कि अमरीकी हमले और कार्रवाई द्विपक्षीय समझौतों का गंभीर उल्लंघन है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ समाचार कक्ष से विशाल शर्मा।
0: अमेरिका अनि इरान बीच पुनः शुरू भएको तनावको कारणले वैश्विक काँचो तेलको मूल्यमा आज 2% भन्दा अधिकको वृद्धि दर्ता गरियो। प्राप्त अन्तिम समाचार अनुसार ब्रेन्ट क्रूड लगभग 2.3% बढेर 75 अमेरिकी डलर 87 सेन्ट प्रति ब्यारलमा कारोबार गरिरहेको थियो। वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड 2.2% बढेर 71 अमेरिकी डलर 96 सेन्ट प्रति ब्यारलमा थियो। यो समाचार युट्युबमा 8AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। ब्रिक्स महिला मन्त्रीस्तरीय सम्मेलन आज केरलमको कोचीमा शुरू भयो। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलाका मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। होर्मुज जल डमरू मध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गरेको हमलाको जवाफमा अमेरिकाले इरानको 80 भन्दा अधिक स्थानहरूमा हमला गरेको छ। र अमेरिका अनि इरान बीच पुनः शुरू भएको तनावको कारण वैश्विक काँचो तेलको मूल्यमा आज 2% भन्दा अधिकको वृद्धि दर्ता गरियो। आकाशवाणीबाट सुन्नु हुँदै थियो समाचार पूरा भयो।
3: हामी आकाशवाणीबाट बोलिरहेका छौ। अब प्रस्तुत छ देश भक्ति संगीत।
4: देश के वासी है जिस देश में गंगा बहती है।
3: चलचित्र जिस देश में गंगा बहती है बाट मुकेश को शर्मा संगीत शंकर जय किशन को शब्द शैलेंद्र को
4: हम उस देश के वासी हैं हम उस देश के वासी हैं।